0: ताकतवर जलजलों में 32 अफराद हलाक और 700 से ज्यादा जख्मी हो गए हैं। वेंजुएला की सदर ने मुल्क में इमरजेंसी का ऐलान कर दिया है। और फीफा आलमी कप में मोंटेरे में जनूबी कोरिया को 1-0 से हराकर पहली मरतबा नॉकआउट मरहले में पहुंच गया है। अब खबरें तफसील से। आज संविधान हत्या दिवस मनाया जा रहा है। ये दिन उस वक्त की याद दिलाता है जब भारत के आईन को 25 जून 1975 को पामाल किया गया था। यह हर उस शख्स को खराज अकीदत पेश करने का दिन भी है जिसने इमरजेंसी की ज्यादतियों की वजह से मुसीबतें झेली थी। पेश है एक रिपोर्ट।
1: 1975 को आज ही के दिन उस वक्त के सदर फखरुद्दीन अली अहमद ने अंदरूनी खल्फिशार से पैदा होने वाले खतरात का हवाला देते हुए आईन की दफा 352 के तहत मुल्क में कौमी इमरजेंसी नाफिज कर दी थी। इस इमरजेंसी का ऐलान बढ़ती हुई सियासी बेचैनी और अदालती सूरतेहाल के सबब किया गया था क्योंकि उस वक्त की वजीर आजम इंदिरा गांधी की क्यादत में हुकूमत पर सवाल उठ रहे थे। इसके नतीजे में आमला ने मुकम्मल इख्तियारात अपने हाथ में ले लिए थे और सरकारी अथॉरिटी पर मरकज का ज्यादा कंट्रोल हो गया था। इसके बाद मुख्तलिफ आईनी तहफुजात मुअत्तल कर दिए गए थे। शहरियों को उनके हकूक की खिलाफ वर्जी के लिए अदालती चाराजुई करने के हक से महरूम कर दिया गया था। अखबारों पर प्री सेंसरशिप नाफिज कर दी गई थी। यहां तक कि प्रेस काउंसिल ऑफ इंडिया को खत्म कर दिया गया था जो प्रेस की आजादी की तहफुज का एक कानूनी इदारा है। दिल्ली से सकलैन अख्तर की रिपोर्ट के साथ उर्दू खबरों के लिए अर्जुमंद अली खान।
0: नायब सदर सीपी राधाकृष्णन, वजीर आजम नरेंद्र मोदी और वजीर दाखिला अमित शाह ने आज उन सभी को खराज अकीदत पेश किया है जो इमरजेंसी के दौरान जमहूरी अकदार के दिफा में साबित कदम रहे। वजीर आजम नरेंद्र मोदी ने भी इमरजेंसी के मुतासरीन को खराज अकीदत पेश किया। सोशल मीडिया की एक पोस्ट पर जनाब मोदी ने कहा कि इमरजेंसी आईन पर एक बराहे रास्त हमला था। उन्होंने कहा कि उस अरसे में सिविल आजादियों को मुअत्तल कर दिया गया था, इजहारे राय की आजादी को खत्म कर दिया गया था और सियासी रहनुमाओं, सहाफियों और समाजी कारकुनों को हिरासत में ले लिया गया था। वजीर आजम ने कहा कि इमरजेंसी ने उन बेशुमार शहरियों के गैरमामूली हौसले को भी उजागर किया था जिन्होंने खामोश रहने से इनकार किया था और वो आईन में दर्ज नजरियात की खातिर डटे रहे। जनाब मोदी ने कहा कि आईन 140 करोड़ भारतीयों की उमंगों, हुकूक और फराइज को बयान करता है। उन्होंने जोर देकर कहा कि मुल्क इंसाफ, आजादी, बराबरी और भाईचारे के उसूलों के तहफ्फुज़ की खातिर मुसलसल अहद बस्ता है। सोशल मीडिया की एक पोस्ट पर वजीर दाखिला अमित शाह ने कहा कि मोदी हुकूमत की जानिब से 25 जून को संविधान हत्या दिवस के तौर पर मनाए जाने का मकसद इस स्याह बाब की मुल्क की यादों को जिंदा रखना है और इस बात को यकीनी बनाना है कि कांग्रेस पार्टी मुस्तकबिल में कभी फिर जमहूरियत और आईन पर ऐसा हमला न कर पाए। वजीर खारजा डॉ एस जयशंकर ने कहा कि दुनिया इस वक्त हथियारों के बढ़ते हुए इस्तेमाल, ज्यादा खतरात मोल लेने के रुझान और सोशल मीडिया के दौर से हमाहंग सियासत का मुशाहदा कर रही है। जनूबी कोरिया में अमन और खुशहाली 2026 के जीजू फोरम से खिताब करते हुए डॉ जयशंकर ने कहा कि मुख्तलिफ नवयत की तफरीक का रुझान पहले से ज्यादा बढ़ गया है और ममालिक अपनी सलाहियतों के इस्तेमाल में भी पसोपेश नहीं कर रहे हैं। उन्होंने कहा कि तकनीकी तरक्की खुद भी ऐसे रुझानात को फरोग दे रही है। वजीर मौसूफ ने कहा कि कोविड 19 जैसे चैलेंजों, दहशतगर्दी की कार्रवाइयों या आबोहवा की शदीद सूरतहाल के असरात से निमटने के लिए बैन अल-अक़वामी इश्तराक की जरूरत है। डॉ जयशंकर ने कहा कि बासर ममालिक के दरमियान मुफाहमत और करीबी ताल्लुकात से आलमी निजाम को मुस्तहकम बनाने और मखसूस एजेंडों पर मबनी ताउन के जरिए मसाइल से निमटने में मदद मिलेगी। वजीर मौसूफ ने मजीद कहा कि भारत और जनूबी कोरिया के दरमियान जहाज साजी, डिजिटल टेक्नोलॉजी, सेहत, बुनियादी ढांचे और दिफा जैसे शोबों में एक दूसरे को फायदा पहुंचाने वाली बाहमी सलाहियतें मौजूद हैं। वजीर आजम नरेंद्र मोदी ने कल कोलकाता में एक हादसे में हलाक होने वाले अफराद के करीबी रिश्तेदारों को 2-2 लाख रूपये और जख्मियों को 50,000 रूपये की नकद इमदाद देने का ऐलान किया है। एक सोशल मीडिया पोस्ट में वजीर आजम ने इस हादसे पर दुख का इजहार किया है और जख्मियों की जल्द सेहतयाबी की दुआ की है। جناب مودی نے کہا کہ ریاستی سرکار اس بات کو یقینی بنانے کے لیے دن رات کام کر رہی ہے کہ متاثر افراد کو ہر ممکن امداد فراہم کی جا سکے۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ کامرس اور صنعت کے مرکزی وزیر پیوش گوئل آج برطانیہ کی راجدھانی لندن کے 3 روزہ سرکاری دورے پر روانہ ہو رہے ہیں۔ اپنے دورے کے دوران وہ بھارت برطانیہ کے درمیان جامع اقتصادی تجارتی سمجھوتے سی ای ٹی اے اور کمپینین ڈبل کنٹریبیوشن کنونشن ڈی سی سی کے آغاز کے سلسلے میں تیاریوں کا جائزہ لیں گے، جن کا اطلاق آئندہ ماہ کی 15 تاریخ سے ہوگا۔ امکان ہے کہ ان کا یہ دورہ دونوں ملکوں کے درمیان باہمی تجارتی و سرمایہ کاری کو نئی رفتار دے گا۔ سپریم کورٹ نے مفاد عامہ کی اس عرضی پر فوری سماعت کرنے سے آج انکار کر دیا جس میں شری رام جنم بھومی تیرتھ کشیتر کی جانب سے وصول کیے گئے عطیات کی عدالت کی نگرانی میں تحقیقات کرائے جانے کی درخواست کی گئی ہے، لیکن عدالت نے عرضی گزار کو یقین دلایا ہے کہ اس معاملے کو سنوائی کے لیے جلد ہی فہرست میں شامل کیا جائے گا۔ بجلی کے مرکزی وزیر منوہر لال نے آج کہا کہ بھارت توانائی کا نظام قائم کرنے کی خاطر برکس ملکوں کے درمیان اشتراک کو مستحکم کرنا چاہتا ہے۔ گروگرام میں برکس ملکوں کے توانائی کے وزیروں کی 11ویں میٹنگ کا افتتاح کرتے ہوئے وزیر موصوف نے کہا کہ ترقیاتی مقاصد اور پائیدار ترقی کے حصول کے لیے قابل استطاعت، قابل بھروسہ اور پائیدار توانائی ناگزیر ہے۔ توانائی کے شعبے میں بھارت کی سرمایہ کاری کو اجاگر کرتے ہوئے جناب منوہر لال نے کہا کہ بھارت ڈیجیٹل طریقہ کار سے چلنے والے دنیا کے سب سے بڑے بجلی نظام میں سے ایک کے لیے بنیاد رکھ رہا ہے۔ انہوں نے کہا کہ 6 کروڑ سے زیادہ اسمارٹ میٹرز پہلے ہی لگائے جا چکے ہیں اور یہ سلسلہ آنے والے برسوں میں تیز رفتاری سے جاری رہے گا۔ شہری ہوا بازی کے مرکزی وزیر کے رام موہن نائیڈو نے آج اتر پردیش کے وارانسی میں لال بہادر شاستری بین الاقوامی ہوائی اڈے سے پہلی ایزی کنیکٹ پرواز کا افتتاح کیا۔ دلی کے راستے وارانسی کو دنیا سے مربوط کرنے والی پہلی ہب اینڈ اسپوک پرواز کا مقصد دنیا کے ساتھ بلا رکاوٹ بھارت کے طول و عرض کو مربوط کرنا ہے۔ وینزویلا کی صدر ڈیلسی روڈریگیز نے ملک میں ایک کے بعد ایک 7.2 اور 7.5 شدت کے زلزلے آنے کے پیش نظر ملک میں ہنگامی صورتحال کا اعلان کر دیا ہے۔ آج صبح ان زلزلے کے سبب کراکس اور متصل علاقوں میں کئی عمارتیں ڈھہ گئیں۔ ملک سے خطاب کرتے ہوئے محترمہ روڈریگیز نے اعلان کیا کہ طلبہ کے لیے کلاسیں معطل کی جاتی ہیں اور آئندہ نوٹس تک غیر ضروری سرگرمیاں بھی معطل رہیں گی۔ صدر روڈریگیز نے کہا کہ سلسلے وار طاقتور زلزلے کے بعد 32 افراد ہلاک ہوئے ہیں اور 700 سے زیادہ زخمی ہوئے ہیں۔ نائب صدر جمہوریہ سی پی رادھا کرشنن اور وزیر اعظم نریندر مودی نے وینزویلا میں شدید زلزلے کے بعد ہوئے جانی نقصان پر رنج و غم کا اظہار کیا ہے۔ فیفا عالمی کپ میں برازیل، جنوبی افریقہ، میکسیکو اور مراکش آج اپنے اپنے متعلقہ میچ جیت کر ناک آؤٹ مرحلے میں پہنچ گئے ہیں۔ جنوبی افریقہ آج صبح مونٹیرے میں جنوبی کوریا سے 1 گول سے جیت حاصل کرنے کے بعد پہلی مرتبہ ناک آؤٹ مرحلے میں پہنچا ہے۔ آخر میں خاص خبریں ایک بار پھر۔ آج سمویدھان ہتیا دیوس منایا جا رہا ہے۔ نائب صدر، وزیر اعظم اور وزیر داخلہ نے ان سبھی کو خراج عقیدت پیش کیا ہے جنہوں نے ایمرجنسی کے دوران جمہوری اقدار کا دفاع کیا ہے۔ وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے عالمی چیلنجوں سے نمٹنے کے لیے مضبوط بین الاقوامی اشتراک پر زور دیا ہے۔ کامرس اور صنعت کے مرکزی وزیر پیوش گوئل جامع اقتصادی اور تجارتی معاہدے کے نفاذ سے پہلے برطانیہ کا 3 روزہ دورہ کریں گے۔ بھارت نے توانائی کے شعبے میں مزید برکس شراکت داری پر زور دیا ہے۔ اس کے ساتھ ہی خبروں کا یہ بلیٹن ختم ہوا۔